0: लखनऊ से प्यारे श्रोताओं, आपका स्वागत है हमारे सांस्कृतिक भाग में। जैसे कि हमारे पहले प्रसारण तजिकिस्तान विदेशियों के दृष्टिकोण से में हमने दुशांबे और उसके पर्यटक जगहों के बारे में बताया, तो वादा किया कि अगले प्रसारण में आपको दुशांबे की दूसरे खूबसूरती और पर्यटक जगहों के बारे में बताएंगे। हमारे रेडियो के साथ रहिए। दुशांबे एक अद्भुत बड़ा शहर है जो तजिकिस्तान की राजधानी है। इसे राजनीतिक, सांस्कृतिक और आर्थिक दृष्टि से देश का प्रशासनिक केंद्र सुरक्षित रूप से कहा जा सकता है। यहाँ ही हर चीज ऐतिहासिक घटनाओं में से भरी हुई है। स्थानीय चौराहों, प्राचीन इमारतों और संग्रहालयों में घूमते हुए आप उन पूर्व सभ्यताओं के जीवन के बारे में जान सकते हैं जो कई सदियों पहले यहाँ मौजूद थी। इस राजा के संस्थापक इस्माइल सामानी है, जिसके नाम पर स्थानीय मुद्रा का नाम रखा गया है। तजिकिस्तान गणराज्य का राष्ट्रीय पुरावशेष संग्रहालय ये सभी युगों की कलाकृतियों का एक वास्तविक खजाना है। यदि आपको पुरातत्व, इतिहास और मानव विज्ञान पसंद है तो आप यहाँ पूरे दिन के लिए गायब रह सकते हैं। लेकिन भले कि आप इन विज्ञानों से दूर हों, गाइड के लिए धन्यवाद। संग्रहालय का दौरा अतीत में एक वास्तविक यात्रा बन जाएगा। पुरावशेष संग्रहालय के मुख्य प्रदर्शन सरस की रानी और खतलोन बुधा या निर्वाण में बुधा की मूर्ति है। सरस की रानी पिंजकिंग के पास सरस के प्राचीन बस्ती में एक लड़की के अवशेष मिले हैं। उसके दफनाने को बड़े पैमाने पर गहनों से सजाया गया था और लड़की चौथी सहस्राब्दी ईसाई पूर्व में रहती थी। खतलोन बुधा 5.5 टन वजन और 13 मीटर की एक विशाल मूर्ति है, जिसके कुरगनचुबे के आसपास अजीनतेपा की प्राचीन बस्ती में खोजा गया था। तजिकिस्तान का पुरावशेष संग्रहालय दुशांबे के 10 सर्वश्रेष्ठ आकर्षकों की सूची में अपना सही स्थान रखता है। संगीत वाद्य यंत्र संग्रहालय 1990 में संगीतकार, अभिनेता और तजिकिस्तान के पीपल्स आर्टिस्ट गुरमिंज जौकीबेकोव द्वारा बनाया गया था। संग्रहालय पूरे देश में इसके निर्माता द्वारा एकत्र किए गए 100 से अधिक विभिन्न संगीत वाद्य यंत्रों को प्रदर्शित करता है। लेकिन संग्रह के बड़े हिस्से में गुरमिंज के गृह क्षेत्र बदख्शां से प्राप्त वस्तुएं शामिल है। यहाँ आप तार, दुतार, रुबाब और गिजक जैसे उपकरण देख सकते हैं। और केंद्रीय स्थान पर शाह सितार का कब्जा है, जो 100 साल से अधिक पुराना एक तार वाला वाद्य यंत्र है। साथ ही संग्रहालय में अन्य देशों के संगीत वाद्य यंत्र के साथ पामीर संस्कृति के दिलचस्प वस्तुएं भी शामिल है, जिनका संगीत से कोई लेना देना नहीं है। संगीत वाद्य यंत्र संग्रहालय के आगंतुक ताजिक संगीत का लाइव संगीत कार्यक्रम सुनने के लिए काफी भाग्यशाली हो सकते हैं, क्योंकि यहाँ नियमित रूप से छोटे प्रदर्शन, व्याख्यान और अन्य सांस्कृतिक कार्यक्रम आयोजित किए जाते हैं। आधुनिक दुशांबे मध्य एशिया का एक अपेक्षाकृत युवा शहर है, जो केवल 125 वर्ष पुराना है। तजिकिस्तान में साल भर में सैकड़ों पर्यटक लोग आते जाते है और तजिकिस्तान की सुंदर प्रकृति, स्वच्छ और ताजिक लोगों के आतिथ्या का आनंद लेते हुए वे अपनी मातृभूमि में अपने साथ अच्छे प्रभाव लेकर जाते हैं। कई विदेशी लोग साल में कई बार तजिकिस्तान आते हैं और उनमें से कुछ तो कई सालों तक तजिकिस्तान में रहते हैं और काम करते हैं। मिस्टर सरवर खान कितने साल तजिकिस्तान में रहते हैं और यहाँ का रहना उनको बहुत पसंद है। अगर हम उसको पूछें कि दुशांबे आपके लिए साल लगा है, तुरंत जवाब देते हैं कि बहुत अच्छा और मैं खुद को यहाँ अजनबी महसूस नहीं करता हूँ, और कहते हैं।
1: दोस्तों, आज दुशांबे शहर के बारे में कुछ बताना चाहूँगा। ये ताजिकिस्तान का बेहतरीन और खूबसूरत शहर है दुशांबे। ये चारों तरफ से पहाड़ियों से ढका हुआ है। इसकी खूबसूरती सर्दियों के मौसम में और ज्यादा निखर जाती है, जब चारों तरफ से पहाड़ियों के ऊपर برف سے ڈھکی چادر بچ جاتی ہے، بہترین خوبصورت نظارہ نظر آتا ہے۔ یہ شہر سیلانیوں کو، پریٹکوں کو بہت آکرشت کرتا ہے، بڑا خوبصورت شہر ہے۔ اس کے آس پاس کی جگہیں جو ہیں جیسے نوراک ہو گیا، ورزوب ہو گیا، اسکندر کل ہو گیا، یہ سب پریٹک استھل دوشنبے شہر سے زیادہ دور نہیں ہے، جو ایک دن میں جا کر کے گھوم کر کے اور واپس آیا جا سکتا ہے دوشنبے۔ دوشنبے شہر سے قریب میں ایک جگہ ہے سفیدرہ۔ جو پریٹک برف کو پسند کرتے ہیں، سردیوں کے موسم میں برف باری کا مزہ لے سکتے ہیں، آئس اسکیٹنگ کر سکتے ہیں، اور طرح طرح کے وہاں پر منورنجن کی چیزیں موجود ہیں۔ دوشنبے شہر میں کھانے پینے کی چیزیں، ریسٹورینٹ کی تعداد کافی ہے، ہر طرح کے کھانا آپ کو یہاں مل جاتا ہے، جہاں پر ہر طرح کی سویدھائیں ہیں، پریٹکوں کو کسی طرح کی کھانے کی پریشانی نہیں ہوتی۔ اس میں اگر بھارت سے آئے ہوئے پریٹک ہیں تو ان کو بھارتی کھانا بھی مل جائے گا، تین بھارتی ریسٹورینٹ بھی یہاں ہیں۔ پریٹکوں کو یہ شہر بہت آکرشت کرتا ہے، ایک خوبصورت شہر ہے، اور پریٹکوں کے لیے سب سے اچھی بات یہ ہے کہ شہر کے اندر ہی ایئرپورٹ ہے، تو زیادہ ٹائم نہیں لگتا ہے ایئرپورٹ سے شہر کے اندر آنے میں۔ اور یہاں کے لوگ بہت ہی مہمان نواز ہیں، جو مہمانوں کو پسند کرتے ہیں، خاص طور سے بھارت سے آئے ہوئے لوگوں کو بہت پسند کرتے ہیں یہاں کے لوگ، یہاں کے نواسی۔ تو میں بس اتنا ہی کہنا چاہوں گا کہ ایک بار دوشنبے شہر کو ضرور دیکھیں۔ دھنیہ واد۔
0: تجکستان کے راشٹری سنگرہالے میں 15,000 وارگ میٹر کے کل کھیتر پال کے ساتھ 22 ہال موجود ہے۔ اس کے سنگرہ میں دیش کے لگ بھگ سمپورن سانسکرتک وراثت شامل ہے، پرچین کال میں آدھونک سمے تک کا اتہاس، چتر کلا اور ویوہاری کلا، لیکھان اور ساہتیہ اور دلچسپ چیزیں ہیں۔ یہاں 25,000 سے ادھک پردرشنیاں پردرشت کی گئی ہے۔ تجکستان کے راشٹری سنگرہالے کی پردرشنی کا نریکشان کرنا ان لوگوں کے لیے بالکل صحیح ہے جو پورے دیش کی یاترا کیے بنا تجکستان کو جانا چاہتے ہیں، اور جو لوگ دیش کے پراچین بستیوں اور پراچین ستھلوں کی کھدائی دیکھنے آتے ہیں، ان کے لیے تجکستان کی راشٹری سنگرہالے کی پردرشنی ستھانی اتہاس اور سانسکرتی کی پوری تصویر پردان کرے گی۔ تجکستان میں صدر جین اینی نامک اوپیرا اور بائلر تھیٹر موجود ہے۔ تجکستان کا مکھیا تھیٹر مانچ 80 سے ادھک ورشوں سے اپنے درشکوں کو پرسن کر رہا ہے، اور آج بھی یہاں نیامت روپ سے نئی پرستوتیوں کا منچن کیا جاتا ہے۔ تھیٹر کی عمارت اپنے آپ میں ایک دلچسپ اتہاسک ستھل ہے، جو اپنی کلاسک شیلی، سفید دیواروں اور آبھوشنوں سے سجائے گئے استمبھوں کے ساتھ دوشنبے کے واستوشیل پریدشیا کے پرشتھا بھومی کے خلاف کھڑا ہے۔ آج شاستری اوپرا اور نئے کاریا دونوں تھیٹر مانچ پر دکھائی دیتے ہیں۔ روسی، یوروپی اور تاجک ناٹک کاروں کی کریتیاں پرستوت کرتے ہیں۔ پردرشن تاجک اور روسی میں دکھائی جاتی ہے۔ اکثر وبھن دیشوں کے مندلیان اوپرا اور بیلے تھیٹر میں آتی ہے، اور یہ نیامت روپ سے شاستری سنگیت کے ودیشی کلاکاروں کے لیے ایک مانچ بھی بن جاتا ہے۔ ہم کہہ سکتے ہیں کہ یہ تھیٹر راجدھانی کے سانسکرتک جیون کا دل ہے، اور دوشنبے کے 10 سروشریش آکرشکوں کی سوچی میں اپنا ستھان رکھتا ہے۔ پیارے شروتا، ہو ہمارے پرسارن یہاں ختم ہو جاتا ہے۔ یہاں ہم نے آپ کو دوشنبے شہر کے دلچسپ اور پریاٹک جگہوں کے بارے میں بتایا۔ اگلے پرسارن تک شبھ کامنائیں۔ Thank you.